0: फिल्म सनअत को फरोग देने के मकसद से दो बड़े फैसले किए हैं। ये फैसले कल दिल्ली में इत्तला'आत और नशरियात के मरकजी वजीर अश्विनी वैष्णव की सदारत में एक आला सतही जायजा मीटिंग में किए गए। पेश है एक रिपोर्ट।
1: मीटिंग में फिल्म प्रोडक्शन को बढ़ाने, नेटवर्क बेहतर बनाने, भारतीय सिनेमा के माहौलिया सिनेमा में उभरती हुई टेक्नोलॉजी को मजबूत करने के इकदाम पर तवज्जो मरकूज की गई। वजारत ने कहा कि इन इकदाम का मकसद भारतीय सिनेमा को आलमी बनाना, बिलखसूस छोटे शहरों और देही इलाकों में सिनेमा के बुनियादी ढांचे में सरमाकारी की हौसला अफजाई कर रहा है। प्रसार भारती के चेयरमैन पुरसुन जोशी की सरबराही में एक आला सतह स्टडी ग्रुप तश्कील दिया गया है जो भारतीय सिनेमा को दरपेश चैलेंज और मौके का मुताला करेगा। ये शोबे को मजबूत बनाने के तरीके तजवीज करेगा और भारतीय फिल्म आलमी सतह पर ज्यादा मुसाफिर बनाने के लिए इकदाम की सिफारिश करेगा। चिराग झा की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद आजम खान।
0: कौमी राजधानी खत्ता दिल्ली में वोटरों के जाती मालूम से घर घर जाकर तकसीम करने का अमल आज से शुरू हो रहा है। दिल्ली के चीफ इलेक्टोरल ऑफिसर अशोक कुमार ने नई दिल्ली में नामांकनों को जानकारी फराहम करते हुए इसका ऐलान किया। उन्होंने कहा कि बूथ सतह के ऑफिसर्स बीएलओ आज से अगले महीने की 29 तारीख तक घर घर जाएंगे और जाती तफसीलात से मुतालिक फार्म तकसीम करेंगे और अहल राय दहिंदगान से पुर किए हुए फार्म वसूल करेंगे। दिल्ली काबीना ने दिल्ली इलेक्ट्रिक व्हीकल ईवी पॉलिसी को मंजूरी दे दी। यकम जुलाई से शुरू होने वाली इस दूरंदेशी पर स्कीम के तहत कौमी राजधानी दिल्ली को 31 मार्च 2030 तक पूरी तरह से कार्बन के सिफर खर्च के लिए 15,000 करोड़ रुपए का बजट मुख्तस किया गया है। नई दिल्ली में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए दिल्ली की वजीर आला रेखा गुप्ता ने कहा कि यह पॉलिसी पूरी तरह से इलेक्ट्रिक खासतौर पर कार्बन के सिफर खराज वाली गाड़ियों पर मरकूज है। इसका मकसद दिल्ली को बतदरीज आलूदगी से पाक शहर में करना है ताकि इससे लोगों को फायदा हासिल हो। उन्होंने कहा कि हुकूमत ने अगले 4 वर्षों में मरहलावार इस पर अमल दरामद के लिए एक जाम मंसूबा तैयार किया है। मोहतरमा गुप्ता ने कहा कि हुकूमत ईवी इंफ्रास्ट्रक्चर बनाने और साल बसाल रोड टैक्स माफ करने में 8 करोड़ रुपए की सरमायाकारी का मंसूबा बना रही है। उन्होंने मजीद कहा कि मजमूई तौर पर दिल्ली के लोगों को इस पॉलिसी से तकरीबन 15,000 करोड़ रुपए के फवायद हासिल होंगे।
2: पूरी की पूरी पॉलिसी इलेक्ट्रिक व्हीकल्स के ऊपर केंद्रित है। इस पूरी ईवी पॉलिसी के अंतर्गत 7,000 करोड़ का खर्च तो मात्र इन 4 सालों में होगा और इसके अलावा 8,000 करोड़ अन्य हम लोग इस ईवी इंफ्रास्ट्रक्चर को क्रिएट करने में और जो साल दर साल रोड टैक्सेस जो माफ होंगे उसमें हमने कैलकुलेट किया है तो लगभग 15,000 करोड़ का लाभ दिल्ली की जनता को इस ईवी पॉलिसी के माध्यम से होने वाला है।
0: यह खबरनामा आकाशवाणी से नशर किया जा रहा है। भारत ने अफगानिस्तान के रिहायशी इलाकों पर पाकिस्तान के फजाई हमलों की सख्त मजम्मत की है। इन हमलों में खवातीन और बच्चों समेत 36 आम शहरियों की मौत हुई है जबकि 163 अफराद जख्मी हुए हैं। वजारत खारजा ने एक बयान में कहा कि पाकिस्तान की यह खुली जारहियत अफगानिस्तान की खुदमुख्तारी और इख्तदार आला पर हमला और खित्ते के अमन इस्तेहकाम के लिए बराह रास्त खतरा है। ये इकदाम पाकिस्तान के उस मुसलसल तर्ज अमल की अक्कासी करता है जिसके तहत वो अपने दाखिली मसाइल और नाकामियों से तवज्जो हटाने के लिए अपनी सरहदों से बाहर तशद्दुद का सहारा लेता है। ताहम ऐसी कोशिशें बेसूद साबित होंगी। भारत ने हमले में हलाक होने वालों के अहल खाना से गहरी ताजियत का इजहार किया है और जख्मियों की जल्द सेहतियाबी के लिए दुआ की है। भारत ने एक बार फिर अफगानिस्तान की खुदमुख्तारी आजादी और इलाकाई सालमियत के लिए अपनी गैर मुतजलजल हिमायत का एदा किया है। भारतीय फौज ने उन मीडिया रिपोर्टों को मुस्तरद कर दिया है जिनमें दावा किया गया था कि चीन की पीपल्स लिबरेशन आर्मी पीएलए ने हाल ही में अरुणाचल प्रदेश में दरअंदाजी की है और वहां कैंप कायम किए हैं। भारतीय फौज ने कहा है कि ऐसी तमाम खबरें बेबुनियाद और गलत हैं और इनमें कोई सच्चाई नहीं है। मरकजी वजारत सेहत ने मरकजी हुकूमत के तमाम महकमों और इदारों को आवारा कुत्तों के हमलों से मुतालिक सुप्रीम कोर्ट के रहनुमा खतूत पर आज से अमल करने की हिदायत की है। ये हिदायत उस वक्त सामने आई हैं जब हुक्काम आवारा कुत्तों के हमलों से निमटने, अवाम की हिफाजत और अदालती हिदायत की तामील के मकसद سے اقدامات کو یقینی بنا رہے ہیں. تمام متعلقہ محکموں سے کہا گیا ہے کہ وہ اس بات کو یقینی بنائیں کہ سپریم کورٹ کے رہنما خطوط پر مقررہ مدت کے اندر عمل درآمد کیا جائے. یہ حکم گزشتہ سال سپریم کورٹ کے اس فیصلے کے بعد آیا ہے جس کا مقصد عوامی مقامات کو خاص طور پر بچوں اور مریضوں کے لیے محفوظ بنانا ہے جہاں ان کا آنا جانا ہوتا ہے. ہر سال 30 جون کو سنتھال انقلاب کی یاد میں ہول دیوس منایا جاتا ہے. اس موقع پر قبائلی انقلابیوں سدھو کانو، چاند بھیرو اور پھولو جھانو کو خراج عقیدت پیش کیا جاتا ہے. پیش ہے ایک رپورٹ.
3: جھارکھنڈ کے صاحب گنج ضلع کے بھوگنڈی گاؤں میں ہر سال ہزاروں لوگ سنتھال ہول کے امر شہیدوں کو خراج عقیدت پیش کرنے کے لیے جمع ہوتے ہیں. 30 جون 1855 کو آج ہی کے دن سدھو اور کانو نے بھوگنا ڈی سے برطانوی حکومت اور استحصال پر مبنی سرمایہ داران نظام کے خلاف سنتھال ہول کا آغاز کیا تھا. قبائلی تاریخ کے ماہرین اس تحریک کو آزادی کی پہلی منظم جد و جہد قرار دیتے ہیں. مورخین کا کہنا ہے کہ تقریباً 20,000 لوگوں کے ساتھ انگریزوں کے خلاف ایک مسلح جد و جہد کا آغاز ہوا جس میں سنتھالوں کے علاوہ دیگر مقامی طبقات بھی شامل ہوئے. رانچی سے مہوش رحمان کی رپورٹ کے ساتھ خبر نامے کے لیے میں محمد عمار.
0: ہول دیوس کے موقع پر صدر جمہوریہ دروپدی مرمو نے سدھو کانو، چاند بھیرو اور پھولو جھانو کو خراج عقیدت پیش کیا. ایک سوشل میڈیا پوسٹ میں صدر جمہوریہ نے کہا کہ ان شہیدوں نے قبائلی سوسائٹی کے خلاف استحصال اور ان کی شناخت کے تحفظ کی خاطر تاریخی جدوجہد کی. انہوں نے مزید کہا کہ شہیدوں کی گرا قدر قربانی ملک کے سبھی شہریوں کو ترغیب دیتی رہے گی. وزیر داخلہ امت شاہ نے ہول دیوس کے موقع پر سنتھال انقلاب کے شہیدوں کو خراج عقیدت پیش کیا ہے. وزیر داخلہ نے قبائلی شناخت اور مادر وطن کے لیے اپنا سب کچھ قربان کرنے والوں کو یاد کیا. امریکہ اور ایران آبنائے ہرمز سے متعلق تنازع کو حل کرنے کے لیے آج قطر کی راجدھانی دوحا میں بات چیت کریں گے. یہ میٹنگ ایسے وقت ہو رہی ہے جب آبنائے ہرمز کے معاملے پر دونوں ممالک کے درمیان کشیدگی ایک بار پھر بڑھ گئی ہے. آبنائے ہرمز دنیا کی اہم ترین سمندری گزرگاہوں میں سے ایک ہے جہاں سے دنیا کا تقریباً 20% خام تیل گزرتا ہے. گزشتہ جمعرات سے شروع ہونے والی کشیدگی اور پرتشدد کاروائیوں نے ایران کے ساتھ کشیدگی ختم کرنے اور ایران کے جوہری پروگرام سے متعلق مفاہمت نامے تک پہنچنے کی امریکی صدر ڈونلڈ ٹرمپ کی کوششوں کو متاثر کیا. فٹ بال میں کل رات امریکہ کے ٹیکسس کے ہیوسٹن اسٹیڈیم میں برازیل جاپان کو 1-2 سے ہرا کر فیفا ورلڈ کے پری کوارٹر فائنل میں پہنچ گیا ہے. 5 بار کے چیمپئن برازیل کے لیے گیویل مارٹینیلی نے انجری ٹائم میں گول کیا. راؤنڈ آف 32 کے ایک اور مقابلے میں جرمنی اور پیراگوئے کا میچ 1-1 سے برابر رہا. اس کے بعد پنالٹی شوٹ آؤٹ کے تحت میچ کا فیصلہ کیا گیا. پیراگوئے کی ٹیم نے اپنے حواس پر قابو رکھا اور جرمنی پر 3-4 سے تاریخی جیت درج کی. اس طرح جرمنی ٹورنامنٹ سے باہر ہو گیا. بھارت کے محکمہ موسمیات IMD نے آج شمال مشرقی بھارت، ذیلی ہمالیائی مغربی بنگال، بہار، کونکن، گوا، مہاراشٹرا، کرناٹک، کیرلا اور ماہے کے کچھ حصوں میں شدید بارش کا اورنج الرٹ جاری کیا ہے. اڈیشہ، جھارکھنڈ، اتر پردیش، اتراکھنڈ، مدھیہ پردیش، ودربھ، چھتیس گڑھ، تلنگانہ، تمل ناڈو، پدوچیری اور کرائیکل میں کل موسلادھار بارش کی پیشگوئی کی گئی ہے. آئندہ 3 جولائی سے شروع ہونے والی 57 روزہ سالانہ امرناتھ یاترا کے پیش نظر سیکیورٹی اداروں نے پنجاب سے جموں کشمیر تک یاترا کے پورے راستے پر حفاظتی انتظامات مزید سخت کر دیے ہیں. یاتریوں کی محفوظ آمد و رفت کو یقینی بنانے کے لیے سیکیورٹی فورسز ماک ڈرل کر رہی ہیں. نگرانی کے جدید نظام فعال کیے جا رہے ہیں. زراعت اور کسانوں کی بہبود کے مرکزی وزیر شیوراج سنگھ چوہان آج سے شمال مشرقی ریاستوں کا دوروزہ دورہ کریں گے. جناب چوہان آسام کے گوہاٹی میں ایک اعلی سطحی جائزہ میٹنگ کی صدارت کریں گے. اور اب اخبارات کے آئینے کے ساتھ ہیں محمد اعظم.
4: قومی راجدھانی دلی سے شائع ہونے والے آج کے تقریباً سبھی اردو اخباروں نے وزیر اعظم نریندر مودی کے سیشلز کے دورے کو صفحہ اول پر نمایاں طور پر شائع کیا ہے. روزنامہ پرتاب نے سرخی لگائی، سیشلز کے کامیاب دورے کے بعد وطن روانہ ہوئے مودی. 1 جولائی سے پیٹرول اور ڈیزل گھریلو ایندھن سے متعلق ہنگامی اقدامات کے خاتمے کی خبر کو بھی اردو اخبارات نے صفحہ اول پر جگہ دی ہے. روزنامہ صحافت نے سرخی لگائی، ایران امریکہ معاہدے کی پیش نظر حکومت کا اہم فیصلہ. راجستھان اور ہریانہ آبی تنازع پر سمجھوتی خبر کو بھی اخبارات نے نمایاں طور پر شائع کیا ہے. روزنامہ پرتاب نے سرخی لگائی، تقریباً 3 دہائیوں پرانا مسئلہ حل. دلی سمیت 5 ریاستوں کرناٹک، میگھالیہ، جھارکھنڈ